0: और TRQ कोटा और एडवांस ऑथोराइजेशन स्कीम के तहत यूरोपीय यूनियन और अमरीका को बरामद होने वाली चीनी पर नाफिज नहीं होगी, ताकि दीगर ममालिक की खुराक की यकीनी फराहमी से मुतालिक जरूरियात को पूरा किया जा सके। वो खेप जो बरामद के लिए फिजिकल पाइपलाइन में है, उन्हें इस पाबंदी से मुस्तस्ना रखा गया है। मगरबी बंगाल हुकूमत ने आलू, प्याज, फल, सब्जियों, गजाई अजनास और दीगर जरूरी अशिया की बैन रियासती नकलो हरकत पर आयद सभी पाबंदियां हटा ली हैं। ये पाबंदियां साबिका TMC हुकूमत की जानिब से आयद की गई थीं। दूसरी जानिब एक अहम पेशरफ्त के तौर पर मगरबी बंगाल हुकूमत ने असातिजा के तकर्रुरात, म्यूनिसिपल तकर्रुरात और इमदाद बाहमी खिदमात तकर्रुरात घपलों से मुतालिक मामलों को CBI के सुपुर्द करने का फैसला किया है। मगरबी बंगाल हुकूमत ने उन सभी अफराद की खिदमात को खत्म कर दिया है जिनका सबुकदोशी के बाद TMC हुकूमत की जानिब से दोबारा तकर्रुर किया गया था। तफसील हमारे नामा निगार से।
1: किसानों और ताजिरों को बड़ी राहत देते हुए मगरबी बंगाल हुकूमत ने जरई अशिया की दीगर रियासतों में बरामदात पर आयद पाबंदियों को हटा लिया है। जरई मार्केटिंग के महकमे की जानिब से जारी करदा नोटिफिकेशन के मुताबिक आलू, प्याज, सब्जियां, फल, गजाई अजनास और तिलहन की अब रियासती सरहदों के पार बिला रुकावट हमलों नकल की जा सकती है। ज़िला इंतजामिया, पुलिस और ट्रांसपोर्ट हुकाम को इस हुक्मनामे के निफाज को यकीनी बनाने की हिदायत दी गई है। वजीर आला सुवेंदु अधिकारी ने कल नबन्ना में बताया कि इस फैसले से छोटे और हाशिया बरदार किसानों और ताजिरों को फ़ायदा पहुँचेगा। उन्होंने जोर देकर कहा कि किसानों को अब उनकी पैदावार का वाजिब दाम मिलेगा। वजीर आला ने यह भी इंतबाह दिया कि ज़रई अशिया से लदी गाड़ियों को अगर बैन रियासती सरहदों पर गैर ज़रूरी तौर पर रोका गया या हिरासा किया गया तो अफसरान के खिलाफ सख्त कार्रवाई की जाएगी। इस फैसले से ज़रई बरामदात में आसानी पैदा होने और मगरबी बंगाल के किसानों और ताजिरों को पेश आ रही मुश्किलात में कमी आने का इम्कान है। कोलकाता से संदीप पौन की रिपोर्ट के साथ खबरनामे के लिए जमीर रजवी।
0: हुकूमत ने मरकजी जांच ब्यूरो CBI के डायरेक्टर प्रवीण सूद की मुद्दत में एक साल की तौसी की है। अमले और तरबियत के महकमे की जानिब से जारी किए गए सरकारी हुक्मनामे के मुताबिक काबीना की तकर्रुरात से मुतालिक कमेटी ने जनाब सूद की मुद्दत कार को जांच एजेंसी के डायरेक्टर के तौर पर इस महीने की 24 तारीख से आगे तौसी देने को मंजूरी दी है। वज़ीर आज़म नरेंद्र मोदी कल अबू ज़हबी का दौरा करेंगे, जो उनके 5 मुल्कों के दौरे का पहला मरहला होगा। इस दौरे के दौरान वो मुत्तहिदा अरब अमारात, नेदरलैंड्स, स्वीडन, नॉर्वे और इटली जाएंगे। वज़ीर आज़म का ये दौरा जुमे से इस महीने की 20 तारीख तक जारी रहेगा। वजारत खारजा में मगरबी उमूर के सेक्रेटरी CB जॉर्ज ने बताया कि 5 मुल्कों के अपने दौरे के पहले मरहले में जनाब मोदी UAE के सदर मोहम्मद बिन जायद अन्नहयान से मुलाकात करेंगे। उन्होंने कहा कि दोनों रहनुमा दोतरफा उमूर, खासतौर पर तवानाई के शोबे में तावुन और बाहमी दिलचस्पी के इलाकाई और बैनुल-अक़वामी मामलात पर तबादला ख्याल करेंगे। ये जनाब मोदी और UAE के सदर शेख मोहम्मद बिन जायद अन्नहयान की सिर्फ 5 महीनों में दूसरी बिलमुशाफा मुलाकात होगी। तवक्को है कि दोनों ममालिक कल जामे स्ट्रेटेजिक शराकत दारी को मजीद आगे बढ़ाएंगे, जबकि अरब अमारात में मुकीम 40 लाख से ज्यादा भारतीयों की फलाह व बहबूद भी इस बातचीत के एजेंडा में शामिल होगी। मजीद तफसील हमारे नामा निगार से।
2: भारत और मुत्तहिदा अरब अमारात खित्ते की अहम तरीन तवानाई शराकत दारी रखते हैं। मुत्तहिदा अरब अमारात इस वक्त भारत को खाम तेल फराहम करने वाला चौथा बड़ा मुल्क है, जो मुल्क की कुल ज़रूरत का तकरीबन 11% पूरा करता है। रकीक कुदरती गैस के मामले में भारतीय कंपनियों ने अबूजहबी की ADNOC गैस के साथ तवील मुद्दती सप्लाई मुआहदे किए हैं, जिनकी मजमूई मकदार 4.5 मिलियन टन है। मुत्तहिदा अरब अमारात गुज़श्ता 25 बरसों के दौरान भारत का तीसरा सबसे बड़ा तजारती साझेदार और गैर मुल्की सरमायाकारी का 7वां बड़ा जरिया है। ऐसे में जबकि मगरबी एशिया मौजूदा वक्त में अपने सबसे हंगामा खेज दौर से गुजर रहा है, अबूजहबी में दोनों रहनुमाओं के दरमियान जुमे की मुलाकात को दोनों मुल्कों के लिए इस्तेहकाम और तवील मुद्दती स्ट्रेटेजिक आज़म के तौर पर देखा जा रहा है। दुबई से विनोद कुमार की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद अम्मार।
0: ये खबरनामा आकाशवाणी से नश्र किया जा रहा है। उत्तर प्रदेश में गुज़श्ता 24 घंटे में धूल भरी आंधी और गरज चमक के साथ होने वाली बारिश से 60 लोग हलाक हुए हैं। वजीर आला योगी आदित्यनाथ ने इन मामलों का नोटिस लिया है और हुकाम को कहा है कि वो मुतासरा लोगों की मदद के लिए हर जरूरी इकदाम करें। पेश है हमारे नामा निगार की ये रिपोर्ट।
1: भदोही जिले में सबसे ज्यादा 15 हलाकतें हुई हैं। 12 سے زیادہ لوگ زخمی ہوئے ہیں جو مختلف اسپتالوں میں زیر علاج ہیں۔ مرزا پور میں 10، فتح پور میں 9، بدایوں میں 5 اور بریلی میں 4 افراد ہلاک ہوئے ہیں۔ سب سے زیادہ اموات گرج چمک، دیواروں اور پیڑوں کے لوگوں اور گاڑیوں پر گرنے کی وجہ سے ہوئی ہیں۔ ریاست کے کئی علاقوں میں کل اچانک موسم میں تبدیلی آ گئی اور متعدد ضلعوں سے بجلی کے کھمبوں اور پیڑوں کے گرنے کی خبریں ملیں، جس کی وجہ سے بجلی کی فراہمی اور روڈ ٹریفک میں رکھنا پڑا۔ بارش کے ساتھ ہونے والی ژالہ باری سے فصلوں کو زبردست نقصان پہنچا ہے۔ لکھنؤ سے سشیل چندر تیواری کی رپورٹ کے ساتھ خبرنامے کے لیے ضمیر رضوی۔
0: بھارتی محکمہ موسمیات آئی ایم ڈی نے آج مغربی مدھیہ پردیش اور مغربی راجستھان کے دور دراز علاقوں میں گرم لہر سے شدید گرم لہر رہنے کی پیش گوئی کی ہے۔ مشرقی راجستھان، گجرات اور مہاراشٹر کے دور دراز علاقوں میں بھی گرم لہر کی صورتحال رہے گی۔ موسمیاتی محکمے نے آج اروناچل پردیش، آسام اور میگھالیہ میں شدید سے انتہائی شدید بارش ہونے کی پیش گوئی کی ہے، جبکہ دلی، پنجاب، ہریانہ، بہار، چھتیس گڑھ، چندی گڑھ، اوڈیشا، مغربی بنگال اور شمال مشرقی ریاستوں میں آج گرج چمک کے ساتھ چھینٹے پڑنے کا امکان ہے۔ امریکہ کے صدر ڈونلڈ ٹرمپ چین کے صدر شی جن پنگ کے ساتھ دو روزہ مذاکرات کے لیے کل شام بیجنگ پہنچ گئے۔ مذاکرات کے دوران ایران جنگ، توانائی کے عالمی بحران، تجارتی کشیدگی، تائیوان اور مصنوعی ذہانت جیسے موضوعات ایجنڈا میں شامل رہنے کی توقع ہے۔ ایران کے ساتھ جاری جنگ کے بیچ اسرائیلی وزیر اعظم بنیامین نتن یاہو خفیہ طور پر یو اے ای پہنچے اور انہوں نے ملک کے صدر سے ملاقات کی۔ نتن یاہو کے دفتر سے جاری بیان کے مطابق اسرائیلی وزیر اعظم نے یو اے ای کے صدر شیخ محمد بن زائد النہیان کے ساتھ بات چیت کی۔ اس بیان میں مذکورہ میٹنگ کو اسرائیل اور یو اے ای کے درمیان تعلقات میں ایک تاریخی کامیابی بتایا گیا ہے، حالانکہ کامیابی سے متعلق تفصیلات کا ذکر نہیں کیا گیا۔ دوسری جانب یو اے ای نے اسرائیلی وزیر اعظم کے دورے سے متعلق رپورٹوں کو مسترد کیا ہے۔ ایک سوشل میڈیا پوسٹ میں یو اے ای کی وزارت خارجہ نے کہا کہ رپورٹس غلط ہیں اور اس بات پر زور دیا کہ اسرائیل کے ساتھ یو اے ای کے تعلقات خفیہ نہیں بلکہ کھلے ہیں اور سرکاری طور پر اعلان کردہ ابراہیم معاہدے پر مبنی ہیں۔ پوسٹ میں مزید کہا گیا ہے کہ کوئی خفیہ میٹنگ نہیں ہوئی ہے۔ ایران نے مذکورہ رپورٹ پر شدید رد عمل کا اظہار کیا ہے۔ ایران کے وزیر خارجہ عباس عراقچی نے خلیجی ممالک کو اسرائیل کے ساتھ تعاون کرنے پر خبردار کیا اور کہا کہ ایران کے خلاف اسرائیل کا تعاون کرنے والے کسی بھی ملک کو جواب دہ ٹھہرایا جائے گا۔ آئی پی ایل کرکٹ میں کل رات رائے پور میں کولکاتہ نائٹ رائیڈرز پر رائل چیلنجرز بنگلورو کی 6 وکٹ سے جیت کے دوران وراٹ کوہلی نے تاریخ رقم کرتے ہوئے کئی ریکارڈ توڑے۔ کوہلی نے 60 گیندوں میں بغیر آؤٹ ہوئے 105 رن بنائے۔ انہوں نے 11 چوکے اور 3 چھکے لگائے۔ یہ ان کی نویں آئی پی ایل سینچری تھی، جو کہ ٹورنامنٹ کی تاریخ میں کسی بھی کھلاڑی کی سب سے زیادہ سینچری ہے۔ اس اننگز کے دوران وراٹ کوہلی نے ٹی ٹوینٹی میچوں میں 14,000 رن بھی مکمل کیے۔ اس طرح وہ اس سنگے میل کو حاصل کرنے والے پہلے بھارتی کھلاڑی بن گئے ہیں۔ وہ کرس گیل کے ریکارڈ کو توڑتے ہوئے اس سنگے میل تک سب سے تیزی کے ساتھ پہنچنے والے پہلے کھلاڑی بھی بن گئے ہیں۔ انہوں نے اس آئی پی ایل سیزن میں 400 سے زیادہ رن بنائے ہیں۔ اس جیت کے ساتھ رائل چیلنجرز بنگلورو پوائنٹس ٹیبل میں سر فہرست ٹیم بن گئی ہے۔ رائل چیلنجرز بنگلورو نے 8 میچوں میں جیت حاصل کی ہے اور وہ پلے آف میں پہنچنے کے بے حد قریب ہے۔ آج دھرمشالہ میں پنجاب کنگز کا مقابلہ ممبئی انڈینز سے ہوگا۔ یہ میچ شام 7:30 بجے شروع ہوگا۔ یہ تھیں خبریں، اب اخبارات کے آئینے کے ساتھ ہیں محمد عمار۔
2: شکریہ نتیکا۔ قومی راجدھانی دلی سے شائع ہونے والے آج کے اردو اخبارات کی 6 سرخیاں ایک دوسرے سے مختلف ہیں۔ ملک میں کوئلے سے گیس بنانے سے متعلق پروجیکٹ کو منظوری دی جانے سے متعلق خبر کو روزنامہ پرتاپ نے اپنی 6 سرخی بنایا ہے۔ اخبار لکھتا ہے، مودی سرکار نے کوئلے پر مبنی گیس کی پیداوار کے منصوبے کو منظوری دی، خود کفالت میں مدد ملے گی۔ سی بی ایس ای 12ویں جماعت کے نتائج جاری ہونے سے متعلق خبر سبھی اخباروں میں نمایاں ہے۔ روزنامہ انقلاب نے اس حوالے سے سرخی لگائی ہے، سی بی ایس ای کی جانب سے جاری کردہ اعداد و شمار کے مطابق رواں سال مجموعی طور پر 85.20 طلبہ کامیاب ہوئے، لڑکیاں آگے رہیں۔ تمل ناڈو میں 144 ممبران کے ساتھ وجے نے اکثریت ثابت کی، اسی اخبار نے اس خبر کو بھی اولیت کے ساتھ پہلے صفحے پر شائع کیا ہے۔ سونے اور چاندی کی درآمدات پر کسٹم ڈیوٹی میں 15% اضافے کیے جانے سے متعلق خبر اہمیت کے ساتھ اخبارات میں شائع کی گئی ہے۔ اس حوالے سے روزنامہ پرتاب کی سرخی ہے کہ حکومت دیگر اشیاء کی درآمد کم کر کے غیر ملکی کرنسی کے استعمال کو محدود کرنا چاہتی ہے۔
0: اور اب آخر میں خاص خاص خبریں ایک بار پھر۔ برکس وزرائے خارجہ کی دو روزہ میٹنگ آج سے نئی دلی میں شروع ہوگی۔ آسام حکومت اس مہینے کی 26 تاریخ کو ریاستی اسمبلی میں یکساں سول کوڈ متعارف کرائے گی۔ بھارت نے گھریلو قیمتوں میں کمی لانے کے مقصد سے ستمبر تک شکر کی برآمد پر پابندی لگا دی ہے۔ مغربی بنگال حکومت نے آلو، پیاز، پھل، سبزیوں، غذائی اجناس اور دیگر ضروری اشیاء کی بین ریاستی حمل و نقل پر عائد سبھی پابندیاں ہٹا لی ہیں۔ سی بی آئی کے ڈائریکٹر کے طور پر پروین سود کی مدت میں ایک سال کی توسیع دی گئی ہے۔ اور آئی پی ایل کرکٹ میں رائے پور میں کھیلے گئے میچ میں رویل چیلنجرز بنگلورو نے کولکاتا نائٹ رائڈرز کو 6 وکٹ سے ہرا دیا۔ وراٹ کوہلی نے نویں آئی پی ایل سینچری لگائی جو کہ ایک ریکارڈ ہے۔ اس کے ساتھ ہی یہ خبر نامہ ختم ہوا۔
3: میڈیم ویو 337.03 میٹر یعنی 909 کلو ہرٹز اور ایف ایم 100.1 میگا ہرٹز پر آپ ہیں آکاشوانی گورکھپور کے ساتھ۔ شروتاؤں، فلم سنگیت کا پروگرام ہٹ سپر ہٹ بس اب سے کچھ ہی پلوں میں۔
4: مس سیما
5: جی،
4: ابھی پولیس اسٹیشن آئی ہے۔ رکیے ورنہ گھر آ جائیں گے۔
5: کیوں؟ لیکن میں
4: اکیلے دوسرے کمرے میں جائیے۔ آپ کا بیٹا ہمارے کسٹڈی میں ہے اور آپ ڈیجیٹل اریسٹ میں ہو۔
5: ڈیجیٹل اریسٹ؟
4: 1,00,000 دو، بچ جاؤ گے۔
5: اتنے پیسے؟
4: اچھا ٹھیک ہے، ایک لنک بھیجیے، ابھی پروسیسنگ کے لیے 30,000 دو ورنہ بیٹا جیل جائے گا۔
5: جیل تو تم جاؤ گے، تمہارا چہرہ ریکارڈ ہو چکا ہے۔ ڈیجیٹل اریسٹ جیسا کچھ نہیں ہوتا، یہ سب فراڈ ہے، اسی لیے پینک نہ کریں۔ پولیس، بینک، آر بی آئی اتیادی کے نام پر آنے والے سائبر اپرادھیوں کے فون یا ویڈیو کال سے ساودھان رہیں، انہیں پیسے نہ بھیجیں اور ترنت پولیس میں رپورٹ کریں۔
6: ہیلو مما،
7: آر بی آئی کہتا ہے
8: جانکار بنیے، سترک رہیے۔
3: شروتاؤں، ہٹ سپر ہٹ پروگرام کا پہلا گانا آ رہا ہے 2013 میں آئی فلم لٹیرے سے۔ اس گانے کو آواز دی ہے مونالی ٹھاکر نے، امت ترویدی اور امیتابھ بھٹاچاریہ نے میوزک کمپوزیشن اور لیرکس لکھے ہیں۔ آئیے سنتے ہیں۔

0: यकीन दिलाकर वादे पर वादे किए जाते हैं, लेकिन उन्हें अपनी माँ की मोहब्बत और ख़ास तौर से उनके फितरी एहसासात का कोई एहतराम नहीं है। इस घर में सिर्फ कमली है जो एक मुलाजमा होने के बावजूद प्रभा देवी के जज्बात और उनके फितरी एहसासात को समझती भी है और महसूस भी करती है। वो अक्सर माँ जी को दिलासा देती है और कहती है कि माँ जी, आप खामखा परेशान होती हैं, आपके दोनों बेटे जहाँ भी हैं खुश हैं। खिलाफ मामूल आज दिन चढ़े जब प्रभा देवी ने अपने कमरे से बाहर नहीं आई तो कमली चाय की प्याली लेकर माँ जी को आवाज़ देती हुई कमरे में दाखिल होती है। प्याली उसके हाथ से छूट कर फर्श पर गिर जाती है। उसे अपनी आंखों पर यकीन नहीं हो रहा है। माँ जी बिस्तर पर लेटी हैं, उनका जिस्म सर्द हो चुका है मगर उनकी आंखें खुली हुई हैं। ऐसा लगता है कि उनकी आंखों में किसी के देखने की ख्वाहिश अब भी मौजूद है। न जाने रात के किस हिस्से में माँ जी ने अपने प्राण त्यागे हैं। जबकि रात के 11 बजे मैं उनको दवा देकर सुलाकर अपने कमरे में गई थी। प्रभा देवी इस जहाने फानी से कूच कर चुकी हैं। राजेश और राकेश के इंतज़ार में उन्होंने खुद को कुर्बान कर दिया है। प्रभा देवी का थका हुआ यकीन दम तोड़ चुका है। राजेश और राकेश तो उन्हें अपने साथ न ले जा सके, मजबूरन वो अपने पति के पास चली गईं। कमली की आंखों में आंसू बह रहे हैं। वो प्रभा देवी की खुली हुई आंखों को बंद कर देती है। राजेश और राकेश के लिए प्रभा देवी की अचानक मौत एक सवालिया निशान छोड़ गई है।
1: थका हुआ यकीन, अभी आप ये अफसाना समाज फरमा रहे थे। पेश कर रहे थे डॉक्टर उबैदुल्लाह चौधरी। अब पेश खिदमत है एक ओबी रिपोर्ट, लेकर के हाजिर हैं मोहम्मद फरुख जमाल।
2: उर्दू के मशहूर शायर सिद्दीक मजाज गोरखपुरी की गज़लों का मजमुआ सहर चाहिए मुझे का रस्म इजरा शहर के एक स्कूल में अमल में आया। तकरीब की रूनुमाई में इत्तलात व नशरियात उत्तर प्रदेश लखनऊ के साबिक डिप्टी डायरेक्टर वजाहत हुसैन रिजवी बतौर मेहमान खसूसी मौजूद रहे। इस मौके पर सिद्दीक मजाज के मजमू कलाम पर अपना इजहार ख्याल करते हुए डॉक्टर वजाहत हुसैन रिजवी ने बताया,
3: वाकई ये बहुत ही जिसको कहा जाता है कि दिल गुर्दे की बात है, मतलब एक इस्तेहकाम और एक हिम्मत और उसकी बात है। इसलिए कि इस दौर में पढ़ने की समझे रवायती खत्म होती जा रही है और ख़ास तौर से किताबें पढ़ना, और उससे कहीं कि कोई भी शायर है, कोई अपनी मेहनत करता है और तख्लीकात को जमा करता है और उसको किन हालात से नबरदाजमा होना पड़ता है तब जाके कोई किताब शाया होती है, और शाया होने के बाद भी अगर लोग किताब का मुताला ना करें और उसको उसके काविश को सराहें ना तो ये नाइंसाफी होती है। बहरहाल आज भी अदब में कुछ लोग ऐसे हैं जो किताबें ख़रीदते हैं और पढ़ते हैं, जिनको शौक़ है, लेकिन नई जनरेशन जो है पता नहीं क्यों किताबों से उसको एक अजीब उलझन होती है। वो हर चीज़ जो है वो चाहते हैं कि हमारे कंप्यूटर पे, हमारे फेसबुक पे, हमारे क्या कहते हैं मोबाइल पे चीज़ें आ जाएं। जहाँ तक सहर चाहिए मुझे, वाकई मैंने मुताला किया और इनकी शायरी जो है वो समझिए कि इनकी शायरी में जो उनकी फिक्री और शेरी सलाहियत की अक्कास है, मतलब इनकी गज़लें जो हैं
4: सिद्दीक मजाज
3: सिद्दीक मजाज जो हैं इनकी, मतलब इसमें जो है रवायत की पासदारी भी है और बिल्कुल नई जहत की जदीद समझे कि फिक्र के शायरी है ये।
4: माहौलियात को भी इन्होंने बड़े गौर से मुताला किया है।
3: जी जी, माहौलियात को भी किया है और सबसे ज़्यादा तो यह है कि समाज के माहौलियात पर ज़्यादा इन्होंने जोर दिया है, वो तो उसका एक हिस्सा है।
4: नमूने के तौर पर मैं चाहता हूँ कुछ अशार इनके आप पेश करें।
3: जी, जो हमको तो मतलब इनके ख़ास तौर से वो शेर बहुत अच्छा लगा कि हम आदमी थे रात गए जागते रहे, सूरज को अपने वक्त पे ढलना था ढल गया। और आखिर में मैं सिर्फ ये कहूँगा कि समाजी सियासी और समझे कि जो आज के हमारे नौजवान हैं उनकी फिक्र को, उनके एहसासात को, उनके और जज्बात और एहसासात और उसकी कशमकश को इन्होंने नई नस्ल के उसको पेश किया है कि वो किस तरीके से आगे ज़िंदगी गुजारेंगे। और ख़ास तौर से ये शेर तो मुझे बहुत पसंद आया, ख़ास तौर से जो एहतराम वालदैन के सिलसिले में उन्होंने लिखा कि श्रवण कुमार सबको लिखा जाए किस तरह, श्रवण कुमार सबको लिखा जाए किस तरह, सबका सलूक ठीक नहीं माँ से बाप से।
2: दीनदयाल उपाध्याय गोरखपुर यूनिवर्सिटी के शुबे उर्दू में असिस्टेंट प्रोफेसर के ओहदे पर फायज डॉक्टर महबूब हसन से जब हमने غزلوں کے مجموعے کے رسم اجرا کے متعلق پوچھا تو انہوں نے ہمیں بتایا۔
5: میں تو سب سے پہلے اس مجموعہ کلام کی اجرا پر میں خوش آمدید کہتا ہوں، استقبال کہتا ہوں، اور میرا ماننا ہے کہ جب تک کتابیں شائع ہوتی رہیں گی، جب تک ان کی قدردانی ہوگی، تو میں سمجھتا ہوں یہ معاشرہ زندہ ہے، اور یہ معاشرہ زندہ ہے تو ہم سب زندہ ہیں۔
4: یقیناً آپ نے بہت اچھی بات کہی کہ یہ کتابیں جو ہیں ہمیں ایک طرح سے سبق دیتی ہیں،
5: بالکل بالکل،
4: نئے معاشرے کی، نئے سماج کی تشکیل کے لیے،
5: جی نئی نسل کے لیے اور آگہی کے لیے، ادراک کے لیے کہ سماج معاشرہ کس جانب جا رہا ہے اور کدھر جانا چاہیے۔ یہ کہیں نہ کہیں کتابوں کے ذریعے اس معاشرے پر تنقید بھی ہوتی ہے۔
4: اچھا ڈاکٹر صاحب، کتابوں سے رشتہ کم ہوتا جا رہا ہے جب سے ہمارا رشتہ موبائل سے جڑا ہے۔
5: دیکھیے، یہ وقت کا آپ تقاضا کہہ لیں کہ یہ صرف اردو کی بات نہیں، بلکہ پوری دنیا میں سوشل میڈیا یا انٹرنیٹ کا ایک طرح سے غلبہ ہے، لیکن اس کے باوجود ہمیں مایوس ہونے کی ضرورت نہیں ہے۔ کتابیں شائع ہو رہی ہیں، مسلسل ہو رہی ہیں، بلکہ میں کہوں کہ آج اجرا ہے تو اس کا استقبال ہم لوگ کریں،
4: اس کا ایک نمونہ سامنے موجود
5: ہے۔ جی جی جی، تو ہم ناامید نہیں ہیں، اور میں اسی حوالے سے ان کا ایک شعر میں آپ کو سناتا ہوں۔ صدیق مجاز صاحب کا بہت برمحل شعر ہے کہ ہمیں مایوس نہیں ہونا چاہیے، کہ مانا کہ بہت گاڑھی ہے اس شب کی سیاہی، مانا کہ بہت گاڑھی ہے اس شب کی سیاہی، سورج کے نکل آنے کا امکان بہت ہے، سورج کے نکل آنے
4: کا امید ہے۔
5: جی بالکل بالکل، ہم امید میں ہیں، اور ہمیشہ ہی ہم اپنے سینوں میں امید کے چراغ ہم روشن۔
4: مجموعہ کلام جو آتا ہے بہت مراحل سے گزرتا ہے، آپ چونکہ اس شعبے سے جڑے ہوئے ہیں اور بہت قریب سے آپ نے دیکھا ہے، کیسا محسوس کرتے ہیں؟
5: جی جی بالکل بالکل، ان کا بلکہ پہلا جو مجموعہ کلام تھا اس کا بھی میں نے مطالعہ کیا تھا، اور میری خوشبختی ہے کہ کچھ چند الفاظ لکھے تھے اور یہ مجموعہ بھی میرے مطالعے میں رہا ہے۔
4: تو میں چاہتا ہوں کہ ہمارے سننے والوں کو جو اس میں کچھ اشعار جو آپ کو پسند ہوں ان کے پیش کر دیں۔
5: بالکل بالکل، میں چونکہ دیکھیے جو اشکیا جو غزلوں کا رنگ ہے، یہ تو ایک روایتی سا موضوع ہے، میں آپ کو یہ آپ پڑھوں ماحولیاتی موضوع کے اعتبار سے، کہ میرے آنگن میں جو ایک پیڑ تیرے نام کا ہے، ساری بستی یہ سمجھتی ہے بڑے کام کا ہے، دھرتی خالی خالی ہے، بنگلوں میں ہریالی ہے، سرد موسم میں جو میری چھت پہ آ جاتی ہے دھوپ، دل کو مل جاتی ہے راحت، جسم کو گرماتی ہے دھوپ، پھول سب کملا چکے ہیں، تتلیاں خاموش ہیں، پربتوں کے قد گھٹے ہیں، وادیاں خاموش ہیں۔
2: بزرگ اور معروف شاعر اور صحافی جناب عاصم گونڈوی نے اپنی مبارکباد اس طرح پیش کی۔
6: نثر ہو یا نظم ہو تو ان کو محفوظ رکھنا بھی ضروری ہوتا ہے، اس کا اہتمام بھی کرنا چاہیے، چاہے شاعر کو یا مضمون نگار کو، سب کو۔
4: موجودہ دور کے شاعری کے حوالے سے آپ کیا کہنا چاہتے ہیں؟
6: ایسا ہے کہ حالات آج سے نہیں بدلے ہیں، بلکہ آپ دیکھیں گے کہ جو یہ اصلاحی قسم کی جو شاعری ہے وہ غالب کے زمانے سے، یہ اس کے بعد مومن ہیں اور کون ہیں، یہ سب جو شعرا ہیں انہوں نے حالات حاضرہ کے مطابق ہی شاعری کی ہے، اور وہ سلسلہ آج بھی قائم ہے، یعنی جس کو کہتے ہیں یہ ترقی پسند شاعری، تو ترقی پسند شاعری بہت پہلے سے شروع ہو چکی تھی، لیکن آج وہ اس میں اور نکھار آ گیا ہے، اور اب جو آج جو حقیقت ہے، جو ہمارے ارد گرد مسائل ہیں، ان کی عکاسی ہو رہی ہے اور ہونا بھی چاہیے۔
2: صاحب کتاب جناب صدیق مجاز گورکھپوری سے ہم نے ان کے مجموعے کلام کے متعلق سوال کیا تو انہوں نے ہمیں بتایا۔
4: مجاز صاحب، آپ کو سب سے پہلے تو بہت بہت مبارکباد آپ کے اس مجموعے کلام کے لیے، تو میں یہ چاہتا ہوں کہ آپ یہ بتائیں کہ آپ نے اس مجموعہ کلام کا کیا نام رکھا ہے، اور اس نام کے انتخاب کے پیچھے آپ کی کیا فکر ہے؟
7: اس مجموعہ کلام کا نام سحر چاہیے مجھے، یہ کتاب کا نام رکھا گیا ہے، اور اس کے پیچھے جو ایک فکر ہے وہ یہ کہ اس نام ہی سے صاف ظاہر ہوتا ہے کہ سحر یعنی صبح چاہیے مجھے۔
4: تو شاعر کی تو ہمیشہ یہ فکر ہوتی ہے کچھ نیا سوچنے کی، کچھ نیا کرنے کی، تو آپ کے اس مجموعہ کلام میں اور باقی جو لوگوں کے دوسرے جو مجموعہ کلام منظر عام پر آ چکے ہیں، ان دونوں میں کیا فرق آپ خود محسوس کرتے ہیں؟
7: دیکھیے، ہر شاعر کا اپنا الگ نظریہ ہوتا ہے، اپنے سوچنے کی الگ صلاحیت ہوتی ہے، جس کے بنا پہ وہ اشعار کہتا ہے۔ اس کتاب میں ہماری جو بھی غزلیں ہیں، وہ غزلیں زیادہ تر غزلیں حالات حاضرہ پہ ہیں، اور روایتی شاعری بھی کچھ غزلیں روایتی بھی ہیں، لیکن اپنی کوشش یہ رہتی ہے کہ جو کچھ ہم دیکھتے ہیں، ہم سمجھتے ہیں، یا جو ناانصافیاں ہو رہی ہیں، उस पे बात की जाए, उस आवाज़ को

0: श्रोताले दिनजेल सुन्दै हुन्थ्यो लोक तथा आधुनिक गीत। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार अलिसा खवासबाट सुन्नुहोस्।

0: प्रथमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, यूएई, नेदरल्याण्ड, स्वीडेन, नर्वे गइरहनु भएको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले दुई दशकको अल्प अवधिमा देशका 140 करोड नागरिकहरूको विश्वास जितेको छ। कंग्रेस विधायक वीडी सतीशन केरलको नयाँ मुख्यमन्त्री हुनेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि चीनका राष्ट्रपति शी जिनपिङले आज चीनको राजधानी बेजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो। र मौसम विभागले आज पश्चिम मध्यप्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, यूएई, नेदरल्याण्ड, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। हिज साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव सीबी जर्जले आफ्नो 5 देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरात पुग्नुहुनेछ, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसँग भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ। भारत अनि संयुक्त अरब अमिरात, यूएईको बलियो साझेदारीलाई एक अन्य नयाँ स्तरमा पुर्याउन प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अबुधाबीमा यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानसित भेट गर्नुहुनेछ। प्रधानमन्त्रीको यो यात्रा दुई देश बीच 1 वर्षदेखि चलिरहेको उच्च स्तरीय सहभागितामा तीव्रता पनि हुन गइरहेको छ। यसै वर्ष जनवरी महिनामा शेख मोहम्मदको पछिल्लो 1 दशकमा भारतको 5औं भ्रमण अनि यूएईका राष्ट्रपतिको रूपमा उहाँको 3रो आधिकारिक भ्रमण भएको थियो। भ्रमण अवधि दुवै नेताहरूले आफ्नो व्यापक रणनीतिक साझेदारीको समीक्षा गर्नुभएको थियो अनि धेरै महत्वपूर्ण साझेदार सम्झौताहरूको आदान प्रदान गर्नुभएको थियो। यसमा सबैभन्दा महत्वपूर्ण एक औपचारिक रणनीतिक तथा साझेदारी सम्झौता रहेको थियो, जो द्विपक्षीय सुरक्षा सम्बन्धहरूमा एउटा महत्वपूर्ण कदम थियो। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको 2 दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। बैठकमा ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूका विदेश मन्त्री र प्रतिनिधि मण्डलका प्रमुखहरूले भाग लिइरहेका छन्। भारतको अध्यक्षतामा आयोजित यस वर्षको विषय छ, लचिलोपन, नवाचार, सहयोग र सतत विकासको लागि निर्माण। यो विषय प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता प्रथम अनि जनकेन्द्रित दृष्टिकोणबाट प्रेरित छ। यस अवसरमा बोल्नुहुँदै विदेश मन्त्री डाक्टर एस जयशंकरले शान्ति र सुरक्षा विश्व व्यवस्थाको केन्द्रमा रहेको बताउनुभयो। उहाँले अझ भन्नुभयो, पछिल्लो द्वन्द्वले वार्ता र कूटनीतिको महत्वलाई अझ स्पष्ट पारेको छ। उहाँले यो जटिल र अनिश्चित विश्वमा छलफल समानताको सिद्धान्त र साझा तर फरक जिम्मेवारीको पालना गर्दै दिगो विकासतर्फ अघि बढ्नु आवश्यक रहेको बताउनुभयो। श्री जयशंकरले प्राविधिक प्रगतिले विश्वव्यापी परिदृश्यलाई नयाँ आकार दिइरहेको र यसलाई सुशासन र समावेशी विकासका लागि उपयोग गर्न सकिने बताउनुभयो। आतंकवाद विरूद्ध सहकार्यलाई बलियो बनाउनमा पनि साझा स्वार्थ रहेको उहाँले बताउनुभयो। डाक्टर जयशंकरले साझेदार देशहरूको उपस्थिति र सहयोगलाई बलियो बनाउने प्रतिबद्धताका लागि धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, सबै सहभागी र सदस्य राष्ट्रहरू द्विपक्षीय र बहुपक्षीय अन्तर्क्रियाको माध्यमबाट नियमित सम्पर्कमा छन्। जयशंकरले आजको बैठकले विचार आदान प्रदान गर्न र विचारहरूमा सहमति विकास गर्न एक मञ्च प्रदान गर्ने बताउनुभयो। डाक्टर जयशंकरले भन्नुभयो, जारी द्वन्द, आर्थिक अनिश्चितता र व्यापार, प्रविधि र जलवायु परिवर्तनसित सम्बन्धित चुनौतीहरूले विश्व परिदृश्यलाई परिवर्तन गरिरहेको र ब्रिक्सले यसमा अर्थपूर्ण र स्थिर भूमिका खेल्ने अपेक्षा बढ्दो छ। ऊर्जा, खाद्य, मल र स्वास्थ्य सुरक्षामा धेरै देशले चुनौतीको सामना गरिरहेको भन्दै उहाँले ब्रिक्सले यो अवस्थालाई अझ प्रभावकारी रूपमा सामना गर्न सहयोग गर्न सक्ने बताउनुभयो। उहाँले सबै प्रतिनिधि मण्डलहरूलाई आफ्ना विचार साझा गर्न र सार्थक परिणाममा योगदान गर्न आग्रह गर्नुभयो।
1: हम ऐसे समय में मिल रहे हैं जब दुनिया तेजी से बदल रही है। अंतर्राष्ट्रीय तनाव, संघर्ष, आर्थिक अनिश्चितता और व्यापार, तकनीक तथा जलवायु से जुड़ी चुनौतियां वैश्विक स्थिति को प्रभावित कर रही हैं। ऐसे समय में ब्रिक्स से सकारात्मक और स्थिर भूमिका निभाने की उम्मीद बढ़ी है। आज कई देश ऊर्जा, भोजन, उर्वरक, स्वास्थ्य सुरक्षा और वित्तीय सहायता जैसी चुनौतियों का सामना कर रहे हैं। ब्रिक्स उन्हें इन समस्याओं से बेहतर तरीके से निपटने में सहायता कर सकता है।
0: गृह मंत्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले दुई दशकको अल्पावधिमा देशका 140 करोड नागरिकहरूको विश्वास जितेको छ। श्री शाहले गाजियाबादमा आज एनडीआरएफको राष्ट्रपति ध्वज समारोहमा भन्नुभयो कि देशमा कहीँ पनि कुनै आपदा आउँदा वा आउने संकेत प्राप्त हुँदा एनडीआरएफको उपस्थितिले मानिसहरू सुरक्षित महसुस गर्दछन्। उहाँले भन्नुभयो कुनै पनि सशस्त्र बललाई राष्ट्रपति ध्वज सम्मान प्राप्त हुनु गर्वको कुरा हो। श्री शाहले भन्नुभयो कि राष्ट्रपति द्रौपदी मुर्मूले आपदाको समय एनडीआरएफ, एसडीआरएफ, पञ्चायतहरू, राज्य निकायहरू, एनसीसी, एनएसएस अनि हजारौं आपदा मित्रहरूको प्रयासको पनि सराहना गर्नुभयो। श्री शाहले अझ भन्नुभयो कि एनडीआरएफका कर्मी जब पनि राहत अनि बचाव कार्यको लागि विश्वमा कहीँ पनि जाँदछन् उनीहरूले सदैव मानिसहरूबाट माया अनि विश्वास पाउने गर्दछन्।
2: एनडीआरएफ को राष्ट्रपति इंसान का सम्मान दिया गया तो हम सबके लिए गौरव और प्रतिष्ठा की बात।
3: ये सम्मान एनडीआरएफ के समस्त बल के सेवा, साहस, शौर्य और समर्पण के संचित गुणों का सम्मान है। 20 साल के कम अंतराल के अंदर आपदा बचाव के क्षेत्र में भारत को वैश्विक नक्शे पर रखने का काम एनडीएमए और एनडीआरएफ ने किया है।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIR News Khersiong अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।

0: साँझ 7:30 बजे शुरू हुनेछ। प्रतियोगितामा हिज रायपुरमा रॉयल चैलेंजर्स बेंगलुरुले कोलकाता नाइट राइडर्सलाई 6 विकेटले हराएको थियो। विराट कोहलीलाई प्लेयर अफ द म्याच प्रदान गरियो। यस जीतसितै बेंगलुरुको टीम अंक तालिकामा 16 अंकसित शीर्ष स्थानमा रहेको छ। रॉयल चैलेंजर्स बेंगलुरु नेट रन रेटको आधारमा गुजरात टाइटन्स भन्दा अघि रहेको छ। मौसम विभागले आज पश्चिमी मध्य प्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। कोंकण अनि गोवामा पनि दिनभरि गरम अनि उष्णता पूर्व मौसम रहने सम्भावना छ। पूर्वोत्तर अण्डमान अनि निकोबार द्वीप समूह, केरल, माहे, पश्चिम बंगालको तराई क्षेत्र, सिक्किम, तमिलनाडु, पुडुचेरी अनि कराईकलको केही भागहरूमा भारी वर्षा हुने अनुमान छ। तटीय कर्नाटक, झारखण्ड अनि उत्तरी आन्तरिक कर्नाटकका भागहरूमा आज गर्जनसाथ वर्षा हुने सम्भावना छ। आगामी 2-3 दिनमा दिल्ली, चण्डीगढ, हरियाणा, बिहार, छत्तीसगढ, पंजाब, कर्नाटक अनि तेलंगानाको केही भागहरूमा गर्जनसाथ हल्का वर्षा हुने सम्भावना छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरत, युएई, नेदरल्याण्ड, स्वीडन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको 2 दिवसीय बैठक नयाँ दिल्लीमा शुरू भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकरले गरिरहनु भएको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले 2 दशकको अल्पावधिमा देशका 140 करोड़ नागरिकहरूको विश्वास जितेको छ। कंग्रेस विधायक वीडी सतीशन केरलको नयाँ मुख्यमन्त्री हुनेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अनि चीनका राष्ट्रपति शी जिनपिङले आज चीनको राजधानी बेजिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो। र मौसम विभागले आज पश्चिमी मध्य प्रदेश, पूर्वी अनि पश्चिमी राजस्थान, गुजरात तथा महाराष्ट्रको केही भागहरूमा भीषण लूको अनुमान व्यक्त गरेको छ। यसका साथै अहिलेलाई समाचार पूरा भयो।
1: समसामयिक समीक्षा, अनुवादक तथा वाचक सिल्भेस्टर लेप्चा। विषय रहेको छ भारत र श्रीलंकाले शताब्दी पुरानो सभ्यता, सांस्कृतिक र आध्यात्मिक सम्बन्ध साझा गरेको छ। आलेख विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। भारत श्रीलंकाको सबैभन्दा नजिकको छिमेकी हो र दुवै देशहरूको बीच सम्बन्ध 2500 वर्षभन्दा पनि अधिक पुरानो हो, जसले एक बलियो सभ्यतागत र ऐतिहासिक जुडाउलाई दर्शाउँदछ। भारतको छिमेकी सर्वोपरि नीति र महासागर क्षेत्रीय सुरक्षा र विकासको लागि पारस्परिक र समग्र उन्नतिको परिकल्पनामा श्रीलंकाको केन्द्र स्थान रहेको छ। द्विपक्षीय सम्बन्ध परिपक्व र विविध छ, जसमा समकालीन महत्वका सबै क्षेत्र सामेल छन्। दुवै देशहरूको साझा सांस्कृतिक र सामाजिक विरासत र उनीहरूको नागरिकहरूको बीच व्यापक आपसी सम्पर्कले एक बहुआयामी साझेदारीको निर्माणको आधार प्रदान गर्दछ। भारत परम्परागत रूपले श्रीलंकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारहरूमध्ये एक रहेको छ। वित्त वर्ष 2024-25 भारत र श्रीलंका बीच माल व्यापार 5.8 अरब अमेरिकी डलर रहेको थियो, जसमा भारतको निर्यात 4.5 अरब अमेरिकी डलर र श्रीलंकाको निर्यात 1.3 अरब अमेरिकी डलर रहेको थियो। चालू वित्त वर्ष 2025-26 अप्रेल जनवरीको समय अवधि द्विपक्षीय व्यापार 5.54 अरब अमेरिकी डलर रह्यो, जसमा श्रीलंकाको भारतको निर्यात 4.26 अरब अमेरिकी डलर थियो। भारतले वस्तुहरू र सेवाहरू दुवैको कभर गर्ने आर्थिक र प्रौद्योगिकी सहयोग सम्झौता ETCA अन्तिम रूप दिनका लागि श्रीलंकाको साथ बातचित फेरि सुरु गरेको छ। श्रीलंकाको साथ भारतको विकास सहयोग हाम्रो द्विपक्षीय सम्बन्धहरूको सबैभन्दा महत्वपूर्ण स्तम्भहरूमध्ये एक हो। श्रीलंकालाई भारतद्वारा दिएको कुल ऋण सहायता 7.5 अरब अमेरिकी डलर भन्दा अधिक छ, जसमा 4.1 अरब अमेरिकी डलरको भारतले श्रीलंकाको 25 जिल्लाहरूमा जनकेन्द्रित विकास परियोजनाहरू चलाइरहेको छ, जसले बुनियादी ढाँचा, आवास, स्वास्थ्य, आजीविका र पुनर्वास, शिक्षा, कृषि, नवीकरणीय ऊर्जा, रेलवे, औद्योगिक विकास आदि सहित लगभग सबै प्रमुख क्षेत्रहरूलाई कभर गर्दछ। लोकसभा अध्यक्ष श्री ओम बिरलाले भन्नुभयो कि भारत र श्रीलंका शताब्दीदेखि

0: गहिरो सभ्यतागत सांस्कृतिक र आध्यात्मिक सम्बन्धहरूले बाँधिएको छ। दुवै देशहरूको साझा बौद्ध विरासतको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो कि यो अटुट सम्बन्ध भारत र श्रीलङ्काको बीच सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धहरूको नींव हो। श्री बिरलाले यी कुरा श्रीलङ्काको महिला सांसदहरूको समूहसितको बातचितको अवधि भन्नुभएको हो। 11 मई 2000 संसदीय निगरानी समितिका अध्यक्ष श्री एसएम मारिकरको नेतृत्वमा श्रीलङ्काई संसदीय प्रतिनिधिमण्डलको साथ हालैमा भएको आफ्नो बातचितको उल्लेख गर्नुहुँदै दुवै देशहरूको बीच संसदीय आदान प्रदानको बढ्दो आवृत्तिमाथि सन्तोष व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो कि सांसदहरूको बीच निरन्तर संवाद र नियमित सम्पर्कले भारत श्रीलङ्का अन्तर संसदीय सम्बन्धहरूलाई नयाँ गति प्रदान गरेको छ र आपसी समझलाई बलियो गरेको छ। भारतको लोकतान्त्रिकतामा शासन र राष्ट्र निर्माणको हरेक क्षेत्रमा सहभागी छन्। चुनावी प्रक्रियादेखि नीति निर्माण र नेतृत्व भूमिकासम्म उहाँले टिप्पणी गर्नुभयो कि भारतको दृष्टिकोण महिला विकासबाट महिला नेतृत्वको विकासमा परिवर्तन भएको छ। उहाँले थप भन्नुभयो कि प्रधानमन्त्री नरेन्द्र मोदी दृढ विश्वास गर्नुहुन्छ कि जब महिलाहरूले विकासको नेतृत्व गर्छन् समाजहरू थप समावेशी सन्तुलित र दिगो हुँदछ। श्री बिरलाले थप उल्लेख गर्नुभयो कि नयाँ उद्घाटन गरिएको संसद भवनमा भारतको संसदले पारित गरेको पहिलो कानून नारी शक्ति वन्दन अधिनियम थियो, जसले लोकसभा र राज्य विधानसभाहरूमा महिलाहरूको लागि 33% आरक्षण अनिवार्य गर्दछ। उहाँले कानूनलाई एक ऐतिहासिक कदमको रूपमा वर्णन गर्नुभयो, जसले महिलाहरूलाई देशको विधायी प्रक्रियाहरूमा अझ निर्णायक भूमिका खेल्न सक्षम बनाउनेछ, जसले भारतको लोकतान्त्रिक यात्रामा एक परिवर्तनकारी अध्यायको सुरुवात गर्नेछ।
1: कार्यक्रम आकाशवाणीको नेपाली प्रसारण सेवाबाट प्रसारित भइरहेछ। अब प्रस्तुत छ फिल्म गीतहरू। यस कार्यक्रमबाट सम्पूर्ण श्रोताहरूमा हार्दिक अभिवादन। त आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ मुकन्दर का सिकन्दर फिल्मको यो गीत। गुन्जने आवाज हो लता मङ्गेशकरको, संगीतकार कल्याणजी आनन्दजी तथा शब्द अन्जानका।

श्रोताले कार्यक्रमको अघिल्लो गीत सुनाउँदैछौँ मोहरा फिल्मबाट गुन्जन युगल आवाज हो। पङ्कज उदास अनि साधना सरगमका यस गीतका सङ्गीतकार विभु शाह अनि शब्दहरू आनन्द बक्सी अनि इन्दिवरका।

0: हवस् त श्रोता, हामी गीतको अन्त्यसाथ अहिलेलाई फिल्मकी त्यतिमा नै पुरा गरिन्छ। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआईआरको तेस्रो चरणको घोषणा गरेको छ। यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्रशासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढंगमा चलाइनेछ। यी राज्यहरू हुन् आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, हरियाणा, झारखण्ड, कर्नाटक, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, उडिसा, पंजाब, सिक्किम, त्रिपुरा, तेलंगाना अनि उत्तराखण्ड। केन्द्रशासित प्रदेशमा दिल्ली, चण्डीगढ, दादरा अनि नगर हवेली तथा दमन अनि दीव पनि यसमा सामेल रहेका छन्। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माको मन्त्री परिषदका नवनियुक्त सदस्यहरूलाई विभाग आवंटित गर्ने प्रस्तावलाई स्वीकृति दिनुभएको छ। रामेश्वर तेलीलाई विकास, श्रम कल्याण तथा चिया बगान, जनजाति अनि आदिवासी कल्याण विभाग दिएको छ। अतुल बोरालाई पञ्चायत तहत ग्रामीण विकास, आसाम सम्झौताको कार्यान्वयन, सीमा सुरक्षा अनि विकास तथा उत्पाद शुल्क विभाग प्रदान गरिएको छ। चरण बोरोलाई परिवहन विभाग अनि बोडोल्यान्ड कल्याण विभाग मन्त्री बनाइएको छ। श्रीमती अञ्जना नियोगलाई महिला तथा बाल विकास अनि पर्यटन विभागको भार दिएको छ। आसाम सरकारले यस महिनाको 26 तारिक विधानसभामा समान नागरिक संहिता विधेयक पेश गर्नेछ। मुख्यमन्त्री हेमन्त विश्व शर्माले आफ्नो नयाँ कार्यकालको पहिलो मन्त्रीमण्डलको बैठकपछि पत्रकारहरूसँग बातचित गर्नुहुँदै यस आशयको घोषणा गर्नुभएको हो। मुख्यमन्त्री श्री शर्माले आसाम विधान

पालै पालो गरी काम गर्न भनिएको छ। विभागहरूलाई साप्ताहिक ड्युटी चार्ट तयार गर्न पनि निर्देशन दिएको छ। कर्मचारीहरू आपत स्थितिमा कार्यालय आउन सक्नेछन्। राज्य सरकारले सार्वजनिक क्षेत्रमा उपक्रम, स्थानीय निकाय, स्वायत्त अनि वैधानिक संगठनहरू अनि अधीनस्थ कार्यालयहरूलाई पनि उस्तै उपाय अप्नाउन सल्लाह दिएको छ। सेवाहरूसित जोडिएका विकास तथा संचार मन्त्री ज्योतिरादित्य सिन्धिया आजदेखि तीन दिवसीय भ्रमणमा सिक्किम पुग्नुहुनेछ। श्री सिन्धियाले भोलि तिमी तार्कुमा सिक्किम राज्य विश्वविद्यालयको भ्रमण गर्नुहुनेछ अनि भालेढुङ्गामा स्काइवक परियोजना तथा गान्तोकमा अर्केडेरियम सहित विभिन्न परियोजनाहरूको समीक्षा गर्नुहुनेछ। श्री सिन्धिया शनिबार नाथुला जानुहुनेछ अनि व्यवस्थाको निरीक्षण किम राज्य स्थापना दिवस समारोहमा पनि सामेल हुनुहुनेछ। यस अवधि धेरै परियोजनाहरूको शुभारम्भ

0: उनीमाथि हमला गरे। हमलामा 70 वर्षीय किसानको घटनास्थलमै मृत्यु भएको थियो भने एक दम्पती गम्भीर रूपले घाइते भएका थिए। घटनापछि क्षेत्रमा तनाव फैलिएको छ। नजिकैका गाउँका मानिसहरू सुरक्षित स्थानमा सरेका छन् र धेरै मार्गहरूमा यातायात प्रभावित भएको छ। पुलिस र संरक्षण र आर्थिक आत्मनिर्भरतालाई बढावा दिने उद्देश्यले आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक आत्मनिर्भरता र जिम्मेवार राष्ट्र निर्माणको आह्वान अनुरूप आफ्नो आधिकारिक गाडीको प्रयोगमा 70% कटौतीको घोषणा गर्नुभएको छ। लोकभवनबाट जारी एक आधिकारिक प्रेस विज्ञप्तिका अनुसार राज्यपालले दिगो जीवन र संसाधनहरूको कुशल उपयोगको लागि व्यापक प्रयासको एक भागको रूपमा राजभवन परिसरमा बिजुलीको खपत कम गर्न उपायहरू पनि सुरु गर्नुभएको छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो।
1: संगीत सरिता कार्यक्रममा पुनः स्वागत, अभिवादन सम्पूर्ण श्रोताहरूमा। त आउनुहोस् कार्यक्रमलाई अघि बढाउँ। अब सुनौ कार्यक्रमको यो प्रथम गीत आशिष अनि साथीहरूको स्वर।

0: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो गीत संगीत कार्यक्रममा लोक तथा आधुनिक गीतहरू विभिन्न कलाकारको स्वरमा। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरू कता गरिरहनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, युएई, नेदरल्यान्ड्स, स्विडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआइआरको तेस्रो चरणको घोषणा गरेको छ। यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्रशासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढङ्गमा चलाइनेछ। कङ्ग्रेसले आज भिडी सतीशनलाई केरलमको नयाँ मुख्यमन्त्री घोषित गरेको छ र आइपिएल क्रिकेटमा आज पन्जाब किङ्सको भिडान्त मुम्बई इन्डियन्ससित हुनेछ। अब समाचार विस्तारमा। ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको 2 दिवसीय बैठक नयाँ दिल्लीमा सुरु भएको छ। यसको अध्यक्षता विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशङ्करले गरिरहनु भएको छ। बैठकमा ब्रिक्स सदस्य देशहरू र साझेदार देशहरूका विदेश मन्त्री र प्रतिनिधिमण्डलका प्रमुखहरूले भाग लिइरहेका छन्। भारतको अध्यक्षतामा आयोजित यस वर्षको विषय छ लचिलोपन, नवाचार, सहयोग र सतत विकासको लागि निर्माण। यो विषय प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता प्रथम अनि जनकेन्द्रित दृष्टिकोणबाट प्रेरित छ। यस अवसरमा बोल्नुहुँदै विदेश मन्त्री डाक्टर एस जयशङ्करले शान्ति अनि सुरक्षा विश्व व्यवस्थाको केन्द्रमा रहेको बताउनुभयो। उहाँले अझ भन्नुभयो, पछिल्लो द्वन्द्वले वार्ता र कूटनीतिको महत्त्वलाई अझ स्पष्ट पारेको छ। उहाँले यो जटिल र अनिश्चित विश्वमा छलफल, समानताको सिद्धान्त र साझा तयार बेग्लै जिम्मेवारीको पालना गर्दै दिगो विकासतर्फ अघि बढ्नु आवश्यक रहेको बताउनुभयो। श्री जयशङ्करले प्राविधिक प्रगतिले विश्वव्यापी परिदृश्यलाई नयाँ आकार दिइरहेको र यसलाई सुशासन र समावेशी विकासका लागि उपयोग गर्न सकिने बताउनुभयो। आतंकवाद विरुद्ध सहकार्यलाई बलियो बनाउनमा पनि साझा स्वार्थ रहेको उहाँले बताउनुभयो। डाक्टर जयशङ्करले साझेदार देशहरूको उपस्थिति र सहयोगलाई बलियो बनाउने प्रतिबद्धताका लागि धन्यवाद दिनुभयो। उहाँले भन्नुभयो, सबै सहभागी र सदस्य राष्ट्रहरू द्विपक्षीय र बहुपक्षीय अन्तर्क्रियाको माध्यमबाट नियमित सम्पर्कमा छन्। प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, युएई, नेदरल्यान्ड्स, स्विडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ। हिजो साँझ नयाँ दिल्लीमा पत्रकारहरूलाई जानकारी दिनुहुँदै विदेश मन्त्रालयका सचिव सिबी जोजले आफ्नो 5 देशहरूको भ्रमणको पहिलो चरणमा प्रधानमन्त्री श्री मोदी शुक्रबार संयुक्त अरब अमिरात पुग्नुहुने जानकारी दिनुभयो, जहाँ उहाँले राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसित भेट गर्नुहुनेछ। उहाँले भन्नुभयो, दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोगका साथै आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचारहरू आदान प्रदान गर्नुहुनेछ।
2: ऊर्जा क्षेत्र में महत्वपूर्ण साझेदारी के अंतर्गत ADNOC गैस और हिंदुस्तान पेट्रोलियम कॉरपोरेशन लिमिटेड HPCL ने 10 वर्ष के लिए लगभग 3 अरब अमेरिकी डॉलर के अनुमानित मूल्य के LNG आपूर्ति समझौते पर हस्ताक्षर किए। इसके साथ ही संयुक्त अरब अमीरात और भारत ने व्यापक आर्थिक साझेदारी समझौते CEPA के अंतर्गत वर्ष 2032 तक द्विपक्षीय व्यापार को $200 अरब तक पहुँचाने की अपनी प्रतिबद्धता दोहराई। UAE में भारत के राजदूत दीपक मित्तल ने आकाशवाणी विशेष बातचीत में कहा कि भारत और संयुक्त अरब अमीरात के संबंध अब सिर्फ व्यापार तक सीमित नहीं है।
3: भारत और संयुक्त अरब अमीरात के संबंध अब केवल व्यापार और निवेश तक सीमित नहीं रहे हैं। अब हमारी साझेदारी तकनीक, आर्टिफिशियल इंटेलिजेंस, सुरक्षा, संस्कृति और स्वास्थ्य जैसे कई नए क्षेत्रों तक विस्तार कर चुकी है।
1: भारत अनि संयुक्त अरब अमिरात, युएईको बलियो साझेदारीलाई नयाँ स्तरमा पुर्याउन प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि अबुधाबीमा युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाहयानसित भेट गर्नुहुनेछ। प्रधानमन्त्रीको यो यात्रा दुई देशबीच 1 वर्षदेखि चलिरहेको उच्च स्तरीय सहभागितामा तीव्रतापछि हुन गइरहेको छ। यसै वर्ष जनवरी महिनामा शेख मोहम्मदको पछिल्लो 1 दशकमा भारतको 5औँ भ्रमण अनि युएईका राष्ट्रपतिको रूपमा उहाँको 3रो आधिकारिक भ्रमण भएको थियो। भ्रमण अवधि दुवै नेताहरूले आफ्नो व्यापक रणनीतिक साझेदारीको समीक्षा गर्नुभएको थियो अनि धेरै महत्त्वपूर्ण सम्झौताहरूको आदान प्रदान गर्नुभएको थियो। यसमा सबैभन्दा महत्त्वपूर्ण एक औपचारिक रणनीतिक रक्षा साझेदारी सम्झौता रहेको थियो, जो द्विपक्षीय सुरक्षा सम्बन्धहरूमा महत्वपूर्ण कदम थियो। गृहमन्त्री अमित शाहले भन्नुभएको छ कि राष्ट्रिय आपदा मोचन बल एनडीआरएफले दुई दशकको अल्पावधिमा देशका 140 करोड नागरिकहरूको विश्वास जितेको छ। श्री शाहले गाजियाबादमा आज एनडीआरएफको राष्ट्रपति ध्वज समारोहमा भन्नुभयो कि देशमा केही पनि कुनै आपदा आउँदा वा आउने सङ्केत प्राप्त हुँदा एनडीआरएफको उपस्थितिले मानिसहरू सुरक्षित महसुस गर्दछन्। उहाँले भन्नुभयो कुनै पनि सशस्त्र बललाई राष्ट्रपति ध्वज सम्मान प्राप्त हुनु गर्वको कुरो हो। श्री शाहले भन्नुभयो कि राष्ट्रपति द्रौपदी मुर्मूले आपदाको समय एनडीआरएफ, एसडीआरएफ, पञ्चायतहरू, राज्य निकाय, एनसिसी, एनएसएस अनि हजारौँ आपदा मित्रहरूको प्रयासको पनि सराहना गर्नुभयो।
4: एनडीआरएफ को राष्ट्रपति निशान का सम्मान दिया गया तो हम सब के लिए गौरव और प्रतिष्ठा की बात।
5: ये सम्मान एनडीआरएफ के समस्त बल के सेवा, साहस, शौर्य और समर्पण के संचित गुणों का सम्मान है। 20 साल के कम अंतराल के अंदर आपदा बचाव के क्षेत्र में भारत को वैश्विक नक्शे।
1: यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्नु सक्नुहुनेछ। अब रहल समाचार। निर्वाचन आयोगले आज विशेष गहन पुनरीक्षण एसआईआरको तेस्रो चरणको घोषणा गरेको छ। यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्रशासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढङ्गमा चलाइनेछ। यी राज्यहरू हुन् आन्ध्र प्रदेश, अरुणाचल प्रदेश, हरियाणा, झारखण्ड, कर्नाटक, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, ओडिसा, पन्जाब, सिक्किम, त्रिपुरा, तेलङ्गाना अनि उत्तराखण्ड। केन्द्रशासित प्रदेशमा दिल्ली, चण्डीगढ, दादरा अनि नगर हवेली तथा दमन अनि दीव पनि यसमा सामेल छन्। भारतले ओमनको तटमा भारतीय ध्वज रहेको जहाजमाथि हिजो भएको हमला अस्वीकार्य रहेको बताएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक बयानमा वाणिज्यिक जहाज अनि आम नागरिकहरूलाई घरिघरि निशाना बनाएकोमा खेद व्यक्त गर्नुभयो। जहाजमा सवार सबै भारतीय चालक दलका सदस्य सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो। वाणिज्यिक जहाजहरूलाई निशाना बनाउने, निर्दोष आम नागरिकहरूको ज्यान जोखिममा पार्ने वा नौवहन तथा व्यापारिक गतिविधिहरूमा बाधा पुर्याउने घटना स्वीकार्य रहेको भारतले दोहोऱ्याएको छ। कङ्ग्रेसले 10 दिनदेखि चलिरहेको हाइट ड्रामा अनि सस्पेन्सलाई समाप्त गर्दै आज VD सतीशनलाई केरलमको नयाँ मुख्यमन्त्री घोषित गरेको छ। यो घोषणा कङ्ग्रेस नेताहरू अजय माकन, मुकुल वासनिक अनि दीपा दासवंशीले नयाँ दिल्लीमा एक संवाददाता सम्मेलनको अवधि गरेका हुन्। यस घोषणा साथै कङ्ग्रेसको नेतृत्वमा रहेको युडिएफले राज्यमा सरकार बनाउने प्रक्रिया सुरु गर्नेछ। युडिएफले केरलम विधानसभा चुनावमा 2/3 भन्दा अधिक बहुमत प्राप्त गरे तापनि विभिन्न गुठहरूको साथै जमिनी स्तरमा कार्यकर्ताहरूको विरोधको कारण पार्टीले आफ्नो मुख्यमन्त्री पदका उम्मेद्वारको फैसला गर्न सकेको थिएन।

पुलिसले गत 5 मईको दिन जालन्धरमा सीमा सुरक्षा बल मुख्यालयको मुख्यद्वार नजिक भएको विस्फोटको मुख्य आरोपीलाई पक्राउ गरेको छ। पन्जाब पुलिसले बताए अनुसार आरोपी पन्जाबको बासिन्दा हुन् अनि उसले कथित रूपमा विस्फोट गर्नका लागि आईईडीको प्रयोग गरेको थियो। सूत्रहरूले बताए अनुसार

राजधानी पेचिङमा आयोजित शिखर सम्मेलनमा भाग लिनुभयो. श्री ट्रम्पले यसलाई अहिलेसम्मको सबैभन्दा ठूलो शिखर सम्मेलन बताउनु भएको छ. यसमा इरान सङ्घर्ष अनि द्विपक्षीय व्यापारिक तनावसहित विभिन्न मुद्दाहरूमाथि चर्चा गरियो. राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपतिसित चर्चा गर्न धेरै उत्सुक रहेको बताउनु भएको थियो. आइपिएल क्रिकेटमा आज पन्जाब किङ्सको भिडान्त मुम्बई इन्डियन्ससित हुनेछ. हिमाचल प्रदेशको धर्मशालामा यो म्याच साँझ 7:30 सुरु हुनेछ. यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ. अन्त्यमा मुख्य समाचार पुनः एकचोटि. ब्रिक्स देशहरूको विदेश मन्त्रीहरूको दुई दिवसीय बैठक नयाँ दिल्लीमा सुरु भएको छ. विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशङ्करले यसको अध्यक्षता गरिरहनु भएको छ. प्रधानमन्त्री नरेन्द्र मोदी भोलिदेखि संयुक्त अरब अमिरात, नेदरल्यान्ड्स, स्वीडेन, नर्वे र इटलीको 6 दिवसीय भ्रमणमा जानुहुनेछ. निर्वाचन आयोगले आज विशेष गण पुनरीक्षण SIRको तेस्रो चरणको घोषणा गरेको छ. यस अन्तर्गत 16 राज्य अनि 3 केन्द्रशासित प्रदेशमा यो प्रक्रिया चरणबद्ध ढङ्गमा चलाइनेछ. कङ्ग्रेसले आज विडी सतीशनलाई केरलमको नयाँ मुख्यमन्त्री घोषित गरेको छ. र आइपिएल क्रिकेटमा आज पन्जाब किङ्सको भिडान्त मुम्बई इन्डियन्ससित हुनेछ. समाचार अहिलेलाई पुरा भयो. अघिल्लो समाचार लिएर साँझ 5:05 पुनः उपस्थित हुनेछौँ. सुन्दै गर्नुहोस् आकाशवाणी.

श्रोताले तिन्जेल सुन्दुन्थ्यो समूह स्वरमा देशभक्ति गीत। हामी आकाशवाणी खर्साङको एफएम 103.5 मेगाहर्ज, न्यूज अन एयर एप्स अनि दार्जिलिङको एफएम 110.2 मेगाहर्जबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ हाम्रो कार्यक्रम नारी प्रगति।

0: नमस्कार समादर श्रोता उपस्थित भएकी छु नारी प्रगति कार्यक्रम लिएर। त यस कार्यक्रम अन्तर्गत हामीले विभिन्न विषयहरूलाई प्रस्तुत गर्ने गर्दछौँ, जस्तो कि कानुनी विषय, खेलकुद विषय, नारी सम्बन्धी विभिन्न विषयहरू। त आजको यो क्रममा हाम्रो विषय रहेको छ शिक्षित महिला समृद्ध समाज। त यस विषयलाई प्रस्तुत गर्नार्थ मिरिकबाट आउनुभएकी छ दीक्षा राई। त यहाँलाई प्रथममा स्वागत जनाऊ। नमस्कार दीक्षाज्यू।
1: नमस्ते बिन्ताज्यू।
0: त आज हामी जुन चाहिँ विषयमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ होइन, प्रथममा तपाईँले के भन्न चाहनुहुन्छ त शिक्षित महिला समृद्ध समाज बारे?
1: शिक्षित महिला समृद्ध समाजको बारेमा म यो भन्न चाहन्छु कि शिक्षाको अवस्था नै व्यक्ति, परिवार, समाज र देशको प्रतिबिम्ब हो। शिक्षाले नै व्यक्ति, परिवार, समाज र देशलाई आदर्श, सभ्य, सक्षम, विकसित र सम्पन्न बनाउँदछ।